0: It's 9 a.m. This time check is brought to you by
1: Bankal Habib, Rishta Bharose Ka.
2: Har din, har peher, zindagi ki leher, GFM 88 Network, Sindh ki awaaz.
3: क्या देख रहे हो? ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो. बाहर से भेजी गई रकम बैंक अल हबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे. जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस. इन भाई साहब की तरह बड़ा ख्वाब देखे. 578 शहरों में बैंक अल हबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है. अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अल हबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं. तो भाई साहब क्या समझे.
1: बैंक अल हबीब, रिश्ता भरोसे का.
4: बिस्मिल्लाहिर्रहमानिर्रहीम. मैं सैयद जियाउद्दीन शाह, वल्द हजरत मौलाना सैयद हुसैन मआब शाह साहब रहमतुल्लाह अलैह. हर शख्स ये चाहता है कि मेरा बच्चा माजूरी से बच जाए, इसी तरह दीगर तमाम ऐसे अमराज से कि जो इसके लिए नुकसानदेह हो. इसी तरह हिफाजती टीके और पोलियो के जो खतरात पिलाए जाएंगे. मेरी दरख्वास्त है तमाम वालिदैन हजरात से कि इन लम्हात से फायदा उठाए.
3: क्या देख रहे हो? ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो. बाहर से भेजी गई रकम बैंक अल हबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे. जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस. इन भाई साहब की तरह बड़ा ख्वाब देखें. 578 शहरों में बैंक अल हबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है. अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अल हबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं. तो भाई साहब क्या समझे.
1: बैंक अल हबीब, रिश्ता भरोसे का.
5: मातली के हो तो आवाज भी मातली की है.
2: सुनते रहो GFM 90.4.
6: छा वहां पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
7: तपोए GFM 90.4 मातली बदीन एक एडो FM रेडियो आए
6: जेको हले तो बिना ब्रेक है मुसलसल.
7: आई हाँ गोठन शहरन आई परे परे ताई बुधो वींदड़ रेडियो GFA मातली बदीन.
6: बस पो हाने खणो फोन आई पेंजे इश्तियार हलायण लाए
7: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
6: 0331252576.
7: जी हाँ बुड़ी 6135525786.
6: GFM रेडियो नेटवर्क
7: सिंध जो आवाज.
8: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي.
9: لفظی ترجمہ.
8: وهذا كتاب اور یہ ایک کتاب ہے. انزلناه اتارا ہے ہم نے اس کو. مبارکن بابرکت ہے. مصدق الذی تصدیق کرنے والی ہے اس چیز کی. بین یدیہ جو اس سے پہلے تھی. ولتنذر اور تاکہ تم ڈراؤ. ام القریٰ بستیوں کے مرکز کو. ومن حولها اور جو اس کے آس پاس ہیں. والذین اور وہ لوگ. یؤمنون جو ایمان لاتے ہیں. بالآخرتی آخرت پر. یؤمنون بہی وہ ایمان لاتے ہیں اس پر. وہم اور وہ. علی صلاتہم اپنی نمازوں پر. یحافظون حفاظت کرتے ہیں. ومن ازلم اور کون بڑا ظالم ہے؟ ممن اس سے جو افترا گھڑ لے اللہ اللہ پر کذباً جھوٹ او قالا یا کہے اوحی الی وہی کی گئی میری طرف ولم یوح الیہ شیئن حالانکہ نہیں وہی کی گئی اس کی طرف کچھ بھی ومن قالا اور جو کہے سانزلو ان قریب میں بھی نازل کروں گا مثل ما انزل اللہ مانند اس کے جو نازل کیا اللہ نے ولو ترا اور کاش تم دیکھ سکتے اذ الظالمون جب ظالم لوگ فی غمرات الموت موت کی ڈبکیوں میں ہوں گے موت کی بے ہوشیوں میں ہوں گے والملائکتو اور فرشتے باسطو پھیلائے ہوئے ہوں گے ایدیہم اپنے ہاتھ کہیں گے اخرجو نکالو انفسکم اپنے نفسوں کو الیوم آج تجزونا تم بدلہ دیے جاتے ہو عذاب الہون رسوائی کا عذاب بما کنتم بوجہ اس کے جو تھے تم تقولون تم کہتے اللہ اللہ پر غیر الحق ناحق وکنتم اور تھے تم ان آیات ہی اس کی آیات سے تستکبرون تم تکبر کرتے ولقد اور البتہ تحقیق جئتمونا تم سب آ گئے ہمارے پاس فرادا اکیلے اکیلے کما جیسا کہ خلقناکم پیدا کیا ہم نے تم کو اول مرتن پہلی بار وترکتم اور چھوڑ آئے تم ما جو خولناکم دیا ہم نے تم کو وراء پیچھے ظہورکم اپنی پشتوں کے وما نرا اور نہیں ہم دیکھتے معکم تمہارے ساتھ شفاءکم تمہارے سفارشیوں کو الذین وہ لوگ زعمتم تم گمان رکھتے تھے انہم بے شک وہ فیکم تم میں شرکاؤ شریک ہیں لقد البتہ تحقیق تقطع کٹ گیا بینکم تمہارے درمیان بدل عنکم اور گم ہو گئے تم سے ما کنتم جو تھے تم تزعمون تم زوم رکھتے تم دعویٰ کرتے ان اللہ بے شک اللہ تعالی فالق پھاڑنے والا ہے الحبی دانے کو والنوا اور گٹلی کو یخرجو وہ نکالتا ہے الحیا زندہ کو من المیتی مردہ سے ومخرجو اور نکالنے والا ہے المیتی مردہ کو من الحی زندہ سے ذالکم اللہ یہ ہے اللہ فانا تو کہاں سے تؤفکون تم پھیرے جاتے ہو فالق پھاڑنے والا ہے الاصباح صبح کا، وجعل اللیل اور اس نے بنا

0: और अकरम मुगल कहते हैं हेलो भाई, क्या हाल है आपके? मैं बिल्कुल ठीक ठाक। माजिद अली मलिक कहते हैं आदा साईं खुश आयो। बिल्कुल साईं, मैं बिल्कुल ठीक ठाक आया। तमाम भारे जी दुआ मुसा गदायन। इम्तियाज अली लशारी कहते हैं हंसते मुस्कुराते रहो। आमीन, आप भी हंसते मुस्कुराते रहे। थैंक यू सो मच। लेते शो की एक और कॉल। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम।
0: हाँ, कोई भी कश्मीर वाला सर्च कर यही दो। हेलो सलाम, कैसे हैं आप? ठीक हैं
1: सर? खुश हैं।
0: फर्स्ट क्लास, फर्स्ट क्लास, मजे में। यो बुधायो तो केड़ा हाल चाल अथव? कितना पे गला हो? अच्छा, इमाम दीन भमरो साहब केड़ा हाल चाल हैं ताजा? फर्स्ट क्लास, फर्स्ट क्लास, मजे में। यो बुधायो तो जिंदगी किए थी हले?
1: तमाम फर्स्ट क्लास।
0: अच्छा, जबरदस्त जबरदस्त। यो बुधायो ईद की तैयारियों काथे पहुंती ताज? बिल्कुल बिल्कुल, तमाम ठीक था चाहो। अड़ी चोट चढ़ी वही महंगाई जो धा ही सड़े तो असो। बिल्कुल बिल्कुल, बेशक बेशक, अल्लाह साईं राजी थींदो, छो न राजी थींदो। ऐं माजिद अली मलिक, तव्हां भले पंहिंजी फरमाइश ॿुधायो असांखे, मैसेज कयो अथव। अदा, इहो ॿुधायो त जेको हाणे मां गानो थो प्ले कयां, कंहिंजे नाले था करणु चाहियो? हाणे अलाए कहिड़ो ॿुधाइनि था असांखे माण्हू फेसबुक ते, उहा असां प्ले कयूं था। असांजो माजिद मलिक साहब आहे, हिकिड़ो मैसेज करे थो, उहो अचे थो मां गानो ॿुधायो थो। अच्छा, कंहिंजो आहे? कंहिंजो आहे गानो इहो?
1: मुख़्तार सीडी आहे जे करे हलायो।
0: अच्छा, तव्हां वरी गुनगुनायो, तव्हांजी आवाज़ माशाल्लाह भली हुई। तव्हांखे हमेशा हर ईद कराए, ऐं तव्हां हर ईद ते हमेशा मुस्कुराईंदे रहो। थैंक यू सो मच इमामदीन साहब।
1: ओके
0: ओके ओके ओके ओके, थैंक यू। जाहिद भाई हमारे साथ हैं। जाहिद अली कहते हैं कैसे हैं आप? जाहिद हुसैन फ्रॉम शिकारपुर। सैयद मोहसिन मरोटी भाई हैं, ऑलवेज माय रिस्पेक्टेड ब्रो। सलाम अशफाक भाई, द प्रिंस चार्मिंग, थैंक यू सो मच, आई लव यू। और आप भी प्रिंस चार्मिंग, थैंक यू सो मच। और इरफान अली शाह कहते हैं मेरे नाम लेने आप, सैयद इरफान अली शाह रोड़ी से। सैयद इरफान अली शाह रोड़ी से हमारे साथ मौजूद है जनाब, बहुत अच्छे प्यारे से भाई हैं। नासिर महमूद कहते हैं अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। और इरफान अली शाह कहते हैं अदा जी, अदा हाजिर तवाजो अदा। और ईद भलारी आहे मुझी, और ये मैं प्ले करता हूँ इंशाल्लाह। बड़ा प्यारा सा गाना उन्होंने मुझे बताया है, मुख्तियार अली शीदी का। सो आप भी मुझे बताइए। नासिर महमूद हमें देख रहे हैं, मुजफ्फर अली सुमरा हमें देखते हैं। लेते हैं शो की एक और कॉल, देखते हैं लाइन पर हमारे साथ कौन है। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, इस्तक़बाल छाला।
0: साईं तव्हांजा कुर्ब, तव्हांजो प्यार, तव्हांजी दुआऊं मां बिल्कुल ठीक ठाक आहियां। तव्हां ॿुधायो। यार मां अञा ताईं कोन कई आहे, छो त हाणे तव्हांखे मां कहिड़ा पंहिंजा दुख बयान कयां? अच्छा, जे असां जंहिं महकमे में आहियूं न, हुन जा अञा पघार कोन हली आहे, 11 महीना 12 महीना थी विया आहिनि। बस अब हाणे छा कयूं, हाणे कंहिं खे दाउ ॾियूं, कहां रणे कहां रोए, इहे ॿुधाए। असां लाइ बि आज़ार आहे, बाक़ी असां छा मिनिस्टर जा पुट थोरी आहियूं जा असांजे लाइ आज़ार कोन हूंदा। बिल्कुल बिल्कुल, असांजो वॾो नेटवर्क आहे, माशाल्लाह असांखे फैसिलिटेट बि करे थो। तव्हां इहो ॿुधायो त तव्हां किथां कॉल कई आहे? लाड़काणे वारा? यार सिर्फ लाड़काणे में न, बल्कि इते भी इलाही गर्मी
2: आहे,
0: रात थोरी थधी आहे। बिल्कुल जनाब, माजिद अली कहते हैं जनाब, तो फैल खान सैलानी जो कलाम ॿुधायो। ओके, नासिर महमूद सरगोदा से हमें मैसेज करें, थैंक यू सो मच। सैयद मोहसिन जी जी जी, अच्छा पखी परदेसी जलाल चांडो का? हाज़िर हाज़िर, ॿुधायो दोस्तनि खे डेडिकेट कयो। थैंक यू थैंक यू तो मोहम्मद अमीन सुमरो, थैंक यू सो मच। अदा पंहिंजो ख़ासि ख़्यालु रखिजो, थैंक यू। سید محسن بروڈی صاحب کہتے ہیں سلام محمد اشفاق خان بھائی دی پرنس چارمنگ تھینک یو سو مچ ونس اگین مائی سویٹ برو آپ بھی سنائیں کیسے ہیں اور آپ میرا شو ڈیورنگ ڈرائیونگ انجوائے کر رہے ہیں یا گھر بیٹھے انجوائے کر رہے ہیں یا دوستوں کے ساتھ انجوائے کر رہے ہیں وجہ تری کہتے ہیں اشفاق بھائی آج تو ماشاء اللہ بلیک بیوٹی لگ رہے ہیں آپ یقین کریں میں نے یہ سوٹ نہیں پہنا تھا اتنی گرمی لگ رہی تھی مجھے اور لائٹنگ نے اتنا تباہ کیا ہوا ہے کہ لائٹنگ آ نہیں رہی کوئی اور آپشن تھا ہی نہیں میرے پاس تو میں یہ کالا سوٹ پہن کے آ گیا ہوں گرمی لگ رہی ہے مجھے بہت اور تھینک یو سو مچ کالا سر آپ مجھے کال کر سکتے ہیں 011 آپ ہمیں میسج بھی کر سکتے ہیں میں دیکھتا ہوں جناب ہمارے فیس بک پیجز پہ بھی بڑے میسجز آ رہے ہیں نذیر کھوسو ہیں سوپت پور بلوچستان سے وہ یہاں پہ بھی میسج کر رہے ہیں یہاں پہ بھی میسج کر رہے ہیں نذیر کھوسو صاحب بڑے تیز ہو آپ اور جناب آپ لوگوں کا بہت شکریہ کہ آپ لوگ ہمارے لائیو فیڈ پہ آ رہے ہیں اس کو جتنا زیادہ ہو سکے شیئر کریں اور اسٹارز وسٹارز دیں جناب اسٹار وسٹارز دیں اور جناب اب ہم پلے کرتے ہیں بہت پیارا سا گانا اس وقت میرے پاس لگ گیا ہے وہ والا عید والا جو کہہ رہے تھے وہ پیارے سے بھائی کہ عید بھی
3: کریں گے اور
0: ہاں عید بھی کیا کہ نہ کیا تو یہ عید بھلے تھا کیوں آئیں انہیں گانے کے بھی انجوائے کیوں اور ہمارے ساتھ بھی رہیں آپ کیونکہ ہم آپ کے ساتھ ہیں اور آپ ہمارے ساتھ ہیں جناب ہم پلے کر چکے ہیں پیارا سا گانا تو یہ گانے کی آواز کیوں نہیں آ رہی آ رہی ہے نہیں آ رہی ہاں جناب اس گانے کو سنیے اور سنتے رہیے جناب آپ کا اپنا شو آئی لو یو آل ود اشفاق نیازی وجاہت علی ہیں کہتے ہیں پنواکل والے آپ کو یاد کر رہے ہیں اشفاق بھائی تھینک یو سو مچ یار میں بھی پنواکل والوں کو یاد کر رہا ہوں چکر لگائیں سر خدمت کا موقع دیں اشفاق بھائی بالکل جناب انشاءاللہ ضرور آئیں گے زاہد علی کہتے ہیں اور اشفاق بھائی کیا حال ہیں الحمدللہ میں بالکل ٹھیک ٹھاک ہوں آپ گانا سنیں اس کے بعد ایک کمرشل بریک کے بعد میں واپس آتا ہوں تھینک یو سو مچ